0: City Radio, Bradford Asian Radio. On 1413 AM, DAB Plus, mobile app, and online at bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
1: And the winner is...
2: And the winner is...
3: And the winner is...
1: Your business being heard on the radio.
4: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
5: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorised by the UK Financial Conduct Authority.
6: उफ, इतनी प्यारी प्यारी खिड़कियाँ और दरवाजे, क्या ही चॉइस है आपका?
7: ये चॉइस हमारा नहीं, ये तो कमाल है, फर्स्ट चॉइस विंडोज यॉर्कशायर का,
6: जो कि पायदार, मजबूत, खूबसूरत डबल एंड ट्रिपल ग्लेज विंडोज एंड डोर्स के अलावा कंपोजिट डोर से आपके घरों को चार चांद लगाते हैं
7: और प्रॉपर्टी वैल्यू बढ़ाते हैं।
6: फर्स्ट चॉइस
7: 106 लिस्टर हिल्स ब्रैडफोर्ड BD71JL।
6: घरों की खूबसूरती और हिफाजत बढ़ाइए, आज ही फर्स्ट चॉइस का नंबर मिलाइए
7: 01274317644।
8: क्वालिटी, वैल्यू, स्टाइल एंड सिक्योरिटी, योर नंबर वन चॉइस, फर्स्ट चॉइस विंडोज यॉर्कशायर।
9: अरे सुनते हैं, अगली बार खाने का एहतमाम ऐसा करना है कि वाह वाह ही हो जाए।
7: ऐसा उम्दा, लजीज और मजेदार खाना तो ब्रैडफोर्ड में सिर्फ अवार्ड याफ्ता मंगला केटरिंग वाले ही बनाते हैं।
9: मंगनी, सालगिरह, शादी ब्याह या किसी भी मौका के लिए ऐसे खाने के खाना खाने वाला पूछे कि खाना कहां से बनवाया है,
7: और खुशबू, लज्जत और जायका खुद गए कि मंगला केटरिंग से आया है।
9: मंगला केटरिंग, 77 Athington Street, ब्रैडफोर्ड, BD8 ATY।
7: टेलीफोन 01274731555। मंगला केटरिंग सर्विसेज .uk। दुल्हन वो जो पिया मन भाई,
9: जेवर वो जो पाकिस्तान ज्वेलर से आए,
7: नित नए डिजाइन के सेट, चूड़ियाँ, कंगन, कांटे,
9: बालियाँ, अंगूठियाँ और हार,
7: जो दुल्हन करे सिंगार,
9: आज ही मामू काके की दुकान,
7: खालिस सोने की पहचान,
9: पाकिस्तान ज्वेलर्स से शरीफ लाइए
7: और दुल्हन के चर्चे घर घर पहुँचाइए।
9: आपकी शान
7: हमारी आन,
9: क्वालिटी की पहचान,
7: पाकिस्तान ज्वेलर्स, 1 Duckworth Lane, ब्रैडफोर्ड, BD95ER, 01274491442।
9: पाकिस्तान ज्वेलर्स।
10: Looking to start driving or building a strong career? With Safeway Rider, you can learn automatic or manual driving with trusted, friendly instructors. We offer theory classes online and in-class to help you pass first time. Need your taxi badge for West, North or South Yorkshire? We will guide you step by step. Want more? Train as a driving instructor with our audit-approved trainers, or get your truck, bus or forklift license and grow your future. Safeway Rider. Call today at 01274-201-679 or visit safewayrider.co.uk. Safeway Rider, helping you secure your future.
11: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है,
7: तो खुलकर क्यों नहीं कहती कि आज बेल्स जाने का इरादा है?
11: जी हाँ, बेल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स,
7: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए, आज ही तशरीफ लाइए। ओपन 7 days, बेल्स, सी रूम, 46 Rooley Avenue, ब्रैडफोर्ड, BD61DA, फोन 01274306567, बिहाइंड शेल पेट्रोल स्टेशन।
0: ब्रैडफोर्ड एशियन रेडियो, our voice, your choice. Bradford Asian Radio. Call the studio now. 01274 306677.
12: और दोस्तों, आप सुन रहे हैं गजल उसने छेड़ी। मैं हूं रिफत अब्बास। जैसा कि मैंने आपको बताया था कमर्शियल से कबल कि हम आपको मैनचेस्टर के सनती शहर लिए चलेंगे, जहां हमारे बड़े खूबसूरत प्यारे से भाई चौधरी रुखसार अहमद साहब मौजूद हैं। उनका तोहफा उनकी नज़र करेंगे, लेकिन उससे पहले एक सादा दिलकश शख्सियत हमारे प्रोग्राम की जीनत और तौकीर बढ़ाने के लिए तशरीफ़ ला चुकी है। आप हैं ओल्डम से मोहम्मद अय्यूब चौहान साहब, आइए उनसे मिलते हैं। अस्सलाम वालेकुम।
13: वालेकुम सलाम रिफत बास भाई, ठीक हैं आप?
12: अल्हम्दुलिल्लाह, अल्लाह का बड़ा फजल करम है। खुश आमदीद।
13: शुक्रिया आपका। तो गाना तो खैर आपने بہت ہی خوبصورت پلے کیے تھے.
12: تو
13: مہیش بھٹ کی فلم کیا گانے تھے سارے اس فلم کے,
12: بہت عمدہ گانے.
13: تو مجھے گانا یہ کہ یاد فلم ساجن کی سہیلی کا, جس کے لیے سب کو چھوڑا.
12: جس کے لیے سب کو چھوڑا, ٹھیک ہے سر.
13: تو میں کچھ اشعار پیش کروں گا.
12: ضرور سر, آنکھوں پر.
13: یہ کوئی احمد مشتاق صاحب ہیں, فرماتے ہیں.
12: ہاں بہت خوبصورت شاعر ہیں. جی عطا کیجئے.
13: اچھا, مل ہی جائے گا لیکن مل ہی جائے گا کہیں دل کو
12: یقین رہتا ہے
13: وہ اس شہر کی گلیوں میں کہیں رہتا ہے.
12: ہاں وہ اسی شہر کی گلیوں میں کہیں رہتا. بہت خوبصورت انتخاب ہے.
13: ایک زمانہ تھا کہ سب ایک جگہ رہتے تھے.
12: آئی ہے کیا خوبصورت شعر ہے. ایک زمانہ تھا کہ سب ایک جگہ رہتے تھے
13: اور اب کوئی کہیں کوئی کہیں
12: رہتا ہے. واہ واہ واہ واہ.
13: جس کی سانسوں سے مختر تھے درو بام تیرے.
12: جس کی سانسوں سے معطر تھے درو بام تیرے.
13: اے مکان بول کہاں اب وہ مکین رہتا ہے.
12: اے مکان بول کہاں اب وہ مکین رہتا ہے. بھائی واہ واہ کیا انتخاب ہے. واہ واہ واہ واہ.
13: روز ملنے پہ بھی لگتا ہے کہ جگ بیت گیا.
12: ہائے ہائے, روز ملنے پہ بھی لگتا ہے کہ جگ بیت گیا.
13: اس میں وقت کا احساس نہیں رہتا,
12: رہتا ہے. واہ واہ, بہت خوبصورت انتخاب میاں. واہ واہ واہ واہ.
13: دل فسردہ تو ہوا دیکھ کر اسے اس کو.
12: دل فسردہ تو ہوا دیکھ کے اس کو لیکن
13: عمر بھر کون جوان کون حسین رہتا ہے.
12: عمر بھر کون جوان کون حسین رہتا ہے. بھائی واہ واہ واہ واہ,
13: کتنی سچائی ہے اس میں.
12: ہاں بالکل, پکی سچائی.
13: ہاں تو بس لوگوں میں دل بدل جاتے ہیں. چلو ایک اور ہے.
12: جی
13: کوئی یہ نظم ہے, کوئی بات کرو.
12: جی جی عطا کیجئے.
13: کوئی بات تمہاری اونٹوں سی.
12: آہا.
13: کوئی بات تمہاری سانسوں سی.
12: واہ.
13: کوئی بات تمہاری باتوں سی.
12: آہا.
13: کوئی بات تمہاری آنکھوں سی.
12: واہ.
13: کوئی بات کرو. کوئی بات جو خوشبو جیسی ہو.
12: کوئی بات جو خوشبو جیسی ہو.
13: کوئی بات جو من میں بستی ہو.
12: واہ.
13: کوئی بات جو تھوڑی سیدھی ہو.
12: واہ.
13: کوئی بات جو تھوڑی بہکی ہو.
12: واہ واہ واہ واہ.
13: کوئی بات کرو.
12: کوئی بات کرو.
13: کوئی بات نئی سی بات کوئی.
12: آہا.
13: سندل میں رچی سی بات کوئی.
12: واہ, سندل میں رچی سی بات کوئی, نئی تجبی. واہ واہ واہ واہ.
13: خوابوں میں بسی سی بات کوئی.
12: آہا.
13: جمنا میں ڈلی سی بات کوئی.
12: واہ واہ واہ واہ.
13: کوئی بات کرو.
12: کوئی بات کرو.
13: کوئی بات صبح سی بات کوئی.
12: آہا.
13: کوئی بات صبح سی بات کوئی. کوئی بات دعا سی بات کوئی.
12: کوئی بات صبح سی بات کوئی. واہ واہ واہ واہ.
13: کوئی بات ایاس بات کرو.
12: آہا.
13: کوئی بات خدا سے بات کرو.
12: واہ واہ واہ واہ.
13: کوئی بات کرو. کوئی بات کسی سودائی کی.
12: آہا. کوئی بات کسی سودائی کی.
13: کوئی بات کسی ہرجائی
12: کی. ہرجائی کی. آہا.
13: کوئی بات شب تنہائی کی.
12: واہ واہ واہ واہ.
13: کوئی بات میری رسوائی کی.
12: آہا.
13: کوئی
12: بات کرو. واہ واہ واہ واہ.
13: تو اتنی سی شاعری دی ہے, سب کو ہماری طرف سے محبت بھرا سلام جی.
12: اور ایوب آپ کے لیے خصوصی طور پر سلام کہا ہے پردیسی مجید صاحب نے, کہتے ہیں ایوب بھائی میرا سلام قبول کیجئے اور آپ کے کلام کو بہت پسند کیا, کہتے ہیں میرا بھی سلام ایوب صاحب.
13: شکریہ ان کا جی, جتنے بھی پسند کیا اور آپ کو بھی, آپ ہی تو پسند کرتے ہیں, آپ کا بھی شکریہ.
12: بہت شکریہ, اللہ آپ کو سلامت رکھے.
13: زندگی نے وفا کی تو کل پھر آپ سے ملاقات ہوگی
12: انشاءاللہ. ہم نے آپ کا گیت نوٹ کر لیا ہے اور ہم شامل پروگرام کریں گے.
13: اوکے شکریہ,
12: اللہ حافظ. اللہ حافظ. دوستو حسب وعدہ ہم آپ کو لیے چل رہے ہیں مانچسٹر کے صنعتی شہر، جہاں اپنے قیمتی وقت میں سے وقت نکال کر ہمارے محترم چوہدری رخسار احمد صاحب تشریف لاتے ہیں اور خالی ہاتھ بھی نہیں آتے. پھولوں کا یہ گلدستہ جو سجا دیکھ رہے ہیں آپ میرے لیفٹ ہینڈ پر، یہ انہی کا بھیجا ہوا ہے. اللہ آپ کو سلامت رکھے، خوش رکھے اور ہمیشہ اپنے حفظ و امان میں رکھے. تحفہ حاضر ہے، قبول فرمائیے.